0: تحفظ مقامی مشکلات کو حل کرنے اور دیگر سماجی مقاصد کے تئیں افراد کی کوششوں کو سراہا۔ انہوں نے آکاشوانی پر من کی بات پروگرام میں کھیل کود کے قومی مقابلوں میں ابھرتے ہوئے ایتھلیٹ کی ریکارڈ توڑ کارکردگی کی بھی تعریف کی۔ سی بی ایس ای نے 12ویں کلاس کے طلبا کے جوابی پرچوں کو دوبارہ جانچنے کے آن مارک پورٹل کی حفاظت کے لیے سائبر سیکیورٹی ماہرین کی ایک ٹیم تعینات کی ہے۔ بی جے پی نے ہماچل پردیش بلدیاتی اداروں کے انتخابات میں 4 میں سے 3 بلدیاتی اداروں پر جیت حاصل کی ہے۔ میانمار کے نامکھم قصبے میں دھماکہ خیز مادے کے ذخیرے والی ایک عمارت میں دھماکے سے 45 سے زیادہ لوگ ہلاک ہو گئے۔ بھارت کے ساتوک سائیراج رینکی ریڈی اور چراغ شیٹی نے سنگاپور اوپن بیڈمنٹن ٹورنامنٹ کا مردوں کا ڈبلز کا خطاب جیت لیا ہے۔ اور آئی پی ایل کرکٹ میں احمد آباد میں گجرات ٹائٹنز اور دفاعی چیمپئن رائل چیلنجرز بنگلورو کے درمیان دلچسپ مقابلہ جاری ہے۔ اسی کے ساتھ خبروں کا یہ بلیٹن ختم ہوا۔
1: میڈیم ویو 401.61 میٹر ارتھات 747 کلو ہرٹز پر ہم آکاشوانی کے لکھنؤ کیندر سے بول رہے ہیں۔ پرستوت ہے پتر و ای میل انوروھ پر آدھارت فلم سنگیت کا کارکرم آپ کی پسند۔ श्रोताओं, आपकी पसंद के आज के सफर में आपके साथ है आपकी रेडियो साथी शिवानी वर्मा। स्वीकार करिए मेरा प्यार भरा नमस्कार। साथियों, वक्त हो गया है आपके फरमाइशी गीतों को सुनने का, तो जल्दी से अपने फरमाइशी गीतों को हम तक पहुंचाने के लिए नोट करिए हमारी ईमेल आईडी। हमारी ईमेल आईडी है आपके पत्र आपके मेल @gmail.com। और इसी के साथ इस कार्यक्रम का पहला मेल हमें मिल चुका है जिला रायबरेली गांव पहाड़ीपुर से। और इस मेल को भेजने वाले हमारे श्रोता हैं रामराज राजू भानु, रामशंकर पत्रकार बहाई वाले, रक्षा मौर्या, राम सागर साहू, रसूलपुर वाले और रामचरण प्रजापति। आप सभी ने सुनना चाहा है आगे की सोच फिल्म का ये गीत, तो आइए आप सभी को सुनवाते हैं आपकी पसंद का ये गीत उषा मंगेशकर और किशोर कुमार की आवाज़ों में।